Thank you.

ఎవరికైనా పాత్ర తో

사람들이 나 같이 발달이 잘 있고 미래가 잘 보여요. 그런 편집도 잘 하고

लेख्नुभएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ, भित्री पृष्ठमा संयन्त्रको बैठक राख्नु नेपालको पहल, नेपाल मलेसिया गन पार्षद विवादको विषयमा जेठा टिकी सेवा

0: सरकारले केही गरेन रे देखेनौ दुर्गा प्रसादले कहिले समाप्ति गर्छ कहिले कहिले समाप्त खोजिराखेको छ
1: त्यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ।

0: त्यति हाइसक्नु भयो आजको आइस्टरको सफर सुरु गरौँ त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा के कुरा सुन्छौँ
1: हेर्नुहोस् बिरामीको सुक्खा जमिनमा पानी रसाउने जमिन रुखको फुल्ने धाँदा फाट्ने वा कहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिरा सम्झेको त सचेत गर्न पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो हेरिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन

Thank you.

Saat ini dalam

Thank you.

काम करके काम करके

Gracias.

Thank you.

0: भन्ने कुरा थाहा छैन, तर सुरक्षित सम्पर्क हो भने लाग्छ मलाई।
1: यौन सम्पर्क भनेको थाहा छ तर सेफ सेक्स भनेको थाहा छैन।
2: गर्भधारण नहोस् भन्ने लाग्छ, सुरक्षित जीवन सम्पर्क गर्ने भनेको जस्तो लाग्छ।

Thank you.

कैलाश कोई कहता

Jump on, get on, get on.

Thank you.

Thank you.

I'm going to go to the hospital.

0: Ara, s'han hipnotitzat i s'han vist.
1: Hey, I'm

Thank you.

Thank you.

Thank you.

रेडियो दुर्वाधार एफएमद्वारा सठिक मजालाई सन्देश

Thank you.

0: विश्वास के प्रति हाम्रो ऐक्यबद्धता बिहारमाको स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बाँसगढीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने र साक्षा केर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसगढी पाँच बाँसगढी
0: शून्य 4000 1092 र 4000 2010।

यसलाई

0: மற்றதான் சோதனை
1: ఉద్యోగాలు ఔషధి

0: sobre sua entusiasta vida.
1: घरमै बनेको कोसिलोद्वारा खाना समयपछि परिवारको गरम अन्न केरा पुरी साग सब्जी फल खुसेको कोसिलोद्वारा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ र खाना सँगसँगै दुई वर्षसम्म स्कुल पाइन्छ भनेका छौँ।
2: रेडियो गुरुबाबा कार्यक्रमद्वारा सन्देश।

Radio Gruba Bhattacharya Dwara Janhit Majari Sandesh.

Exactly.

पानी धेरै छ भने तपाईँले मल चाहिँ प्रयोग

धेरै मात्रामा म चाहिँ एउटा ठाउँमा धेरै छ

तपाईँले छिट्ने कि नछिट्ने पानी पर्दैछ कि छैन भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ। अनि त्यो हेरेर तपाईँले भिसादेखि लिएर यो मलदेखि लिएर होइन खेतीबारीले के काम गरिदिनुहुन्छ सबै कुराहरू तपाईँले विचार गर्न सक्नुहुन्छ। तिन दिनसम्मको तपाईँले जानकारी कहिले पाउनु

यही ख्याल रहिए सब मेरी धान के बारे में, अमन के बारे में।

दिनुहोस् र कुनै शङ्का लागेमा तुरन्तै नजिकैको सुरक्षाकर्मीलाई जानकारी दिनुहोस्। आपत्कालीन अवस्थामा कहाँ कल गर्ने? नेपाल प्रहरी 100 वा 1113 मानव बेच विकल्प गुप्तको ब्युरो

Thank you.

Thank you.

Thank you.

धन्यवाद।

पहिलो जाने पहिले जमिन मुनि

ভালো লাগে তো আমাকে পুরা দিন চলবে তো কাজে চিন্তা করছো।

ناتوری موسم بودیم. به کنگاری تصور کنی چلا تویی.

सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासुको लागि

সদস্য ছিল।

0: गरे भने त महिलालाई पनि अप्ठ्यारै हुन्छ, पुरुषलाई पनि अप्ठ्यारो हुन्छ।
1: यसको बारेमा हामीलाई विद्यालयमा धेरै त भन्दैन, भन्छन्
0: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन।
2: हरेक कुरामा तयार हुनैपर्छ, आफ्नो मनले अहिले होइन भनिरहेको बेला के गर्ने?
3: रेडियो जुत्ता एफएमबाट सुन्न नछुटाउनुहोला।

0: प्राधिकरण गरे जो सारा जागरणीय रहेको हुँदा उक्त प्राधिकरणमा कुनै संशोधन घटना वा आवश्यक सुझाव गरेमा सार्वजनिक विकास कार्यालयले स्थानीय स्तरमा आवश्यक छलफल गरे यो सूचना प्रकाशित भएको मितिले सम्झिन् यही असोज 14 गतेभित्र राय सुझाव सहित नगरपालिकामा पठाउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
1: यस सूचनासँगै आध्यात्मिक कार्यको पूर्व प्रयोग नक्सा तथा सम्बन्धित कार्यविधि पूर्ण कार्यमा पठाइने कुरा

Thank you.

Thank you.

Thank you.

शाखा आर्थिक वर्ष 2083 84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र दोहोरको उन्नतिको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।

0: मजारी सन्देश
1: यसको
0: बारेमा हामीलाई विद्यालयमा धेरै त भन्दैन भन्छन्
1: किनकि मेरो सहमति नै छैन भने अब उसले त्यो गर्ने कुरा पनि भएन।

Yeah.

स्वास्थ्य तथा संख्या मन्त्रालय इति टेक्नोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: को जोखिम छन्। प्रसूति तथा परिवारिक खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाधार एफएमद्वारा सन्देश।

0: लागू पदार्थको प्रभाव चिसो अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक प्रकारको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुवा एफएमद्वारा सर्वाधिक मजाले सन्देश।

0: 成功的成功啊。
1: Thank you.

Thank you.

Thank you.

Thank you.

0: पढ्नुभयो
1: भने त धेरै त भन्दैन
0: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन
2: पर्छ आफ्नो मनले अहिले होइन भनिरहेको बेला के गर्ने
3: रेडियो जुम्पा र

0: नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिटुल प्लस शारीरिक व्यायामले मोटो स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मोटो रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउन
2: सकिन्छ।

ஆனால்

0: 그래요.
1: 맞아요.
0: 내가 한번 하나 봐봐. 기호 상관이었던 것 같이 나의 어린 화상자에게 나와.

చౌదరి శ్రీ రంగపాటి జరుగుతున్న స్వాతం చాలా

सामानको लोकर अनुकरण थाल्नु भयो भने

Thank you.

Thank you.

Thank you.

আমার ঈশ্বরীয় ধর্মের সঙ্গীত স্থানীয় সম্প্রদায় আজ শুনে।

todos son de Tarbericus.

0: आफ्ना अख्तियारमा परेको 40,000 भन्दा बढी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न बिताउँछ। कुरुजुरीको धेरै आधा स्थानीय तह विरुद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाबदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखि उजुरीको कारण पहिचान दोषीमाथि कारवाही र प्रणालीमा सुधारमा ध्यान दिनु आवश्यक छ।
1: उत्तर द्वीपाङ अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी

0: पुष्टि गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 पुनरावर्तन र 3 पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियारको मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नु पनि आवश्यकता हुनुभएको छ। उजुरी पक्षद्वार लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कार्य उजुरी मध्ये तहका आधारमा एउटा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,25% रहेका छन् भने सँगसँग सम्बन्धित 15,512 33.98%

सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छ। त्यसपछि घुसरी सबूत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाण पत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रेका सङ्घीय सड़क बारे अब नागरिकले मोबाइल एप बाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाडौँले सड़क सुझाव एक औपचारिक रूपमा संचालनमा ल्याएको, सफल परिचयपछि संचालनमा ल्याएको एक

कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य समिति बैठकपछि पार्टी प्रवक्ता दुर्गा चालिसले महाधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नभएको

समितिलाई अघि बढ्न

नेताहरू

ग्यासको मूल्य पुनः स्वाभाविकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिन्डर 2060 रुपियाँ भन्दा बढी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्र

गर्न माग गर्नुभयो। एमाले सांसद रिङ्गर यादवले प्रधानमन्त्री राहतको माध्यमबाट र खर्च भएको रकम तथा वास्तविक लाभ राशिको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नु।

0: भएकाले विजय भिसा निकालिएपछि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यात्रा दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा वेशभूषण सीमित हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता गरौँ तस्करी गिरोहरूको सजिलो दिशामा बन्न पुगेका छन्।
1: जापानको आइटी नागोयामा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नु पर्ने खेलमा नेपाल इन्डोनेसियासँग 3-0 को सोझो सेटमा पराजित भएको हो।

0: सम्बन्धी जानकारी लिन सकिन्छ। व्यक्ति बाल तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नभाग्ने आइडियाड नम्बर 01-5268-6691 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आभार मेजी नेपाली यति नै अर्को अन्तमा फेरि
1: सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदको सिकाई निरन्तर जारी रहने
2: परिचयहरूलाई जुन दिन उहाँ

नमस्कार शुभरात्रि।

रेडियो जुत्ता र रेडियो पूर्वावत हुँदछ।

0: छ तथा सम्बन्धित कार्यविधि खुला कार्यमा पठाइने कुरा जानकारी गराइन्छ।
1: जसकारी पाँच कुरा खाले दिएर

0: particularly Sundays.
1: I'm not going to be able to do that.

0: junto a Sunny Punchline Stories.
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ। सुखमय जीवन बिताउन
0: रेडियो गुरुबाबा एफएमद्वारा जानी प्रसारी सन्देश।

सुन्नुहोस् पृथ्वीको सतहमा भन्नु

का भीम और सार्वजनिक एवं प्रतिवेदन नंबर 100 पानी का स्रोत संबंधी सभी प्रशासन को वार्षिक प्रतिवेदन में पनि जलवायु परिवर्तन के कारण बढ़दो अपेक्षित मौसमी प्रकृति ने बाढ़ी सुखा दुबई निम्ति आने हो जाएगा। पछिल्लो वर्ष में 80% भन्दा बढी प्रकोप खास गरी एशिया र अफ्रिकामा गंभीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले युरोपियन संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपियन संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नेले व्यापार प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड दिँदै क्यानाडालाई युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सिकाउन सक्ने उल्लेख गरे। क्यानाडाले ईयूले आफ्ना नागरिकलाई एकसाथ सत्र प्रदान गर्न सक्ने भन्दै कार्नेलले भने यो सार्वभौमिकताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौँ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौँ। क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नेले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रान्तले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिलाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्थ नगर घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। क्षेत्रमा जारी हत्या श्रृङ्खलाले मानिसहरूमा क्रोधहरू डर दुवै निम्ति आएको छ। एक श्रृङ्खलामा त हत्या गरे पछिल्लो हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असङ्गत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन

So, you do you see anybody say wow?

Thank you.
ये तो मैडम आप ये लिखा है, मैंने सब धान के बारे में।

0: सूचना संग्रह अध्यक्ष गरे पूर्व प्रयोग रक्षा तथा सम्बन्धित कार्यविधि पूरा कार्यमा पठाइएको एउटा जानकारी गराइन्छ।
1: जसकारी नगरपालिका पाँच पूरा कार्यालय

सूचना प्रकाशन गरिएको छ।

समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ।

0: सक्नुभयो। आजको क्राइस्टको छलफल सुरु गरौँ त। आज हामी पहिलो जानुको पर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, पिरानो सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाटेमा पहिले फाटेको छ भने धाजा फराकी नहुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण भन्छन् भएको। हामीले त पहिलो ईश्वरको लिएर सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत ठाउँ भेटेको छ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान तरेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्। त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नु पर्छ,
0: घरका सरसामान निकाल्नु पर्यो।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: सबै कुराले सबै

Thank you.